0: گئی ہے، دیو کے تیز، رکشا رکشا۔
1: رکیش دیمک، چھوڑ دو اس دشت پرانی کو۔ جو آگیا مہادیو۔ سرکیش دیمک، ہم تمہارے آدیش پالن سے پرسن ہوئے، آج سے تم اسی نام سے پرسدھ ہوگے اور ہمارے دوار پر ستھت رہو گے، جیسے ہم پوجیہ ہیں تم بھی پوجیہ ہوگے۔
2: میں دھنیہ ہوا دیوادھی دے،
1: ہم نے تم کو مکت کیا راہو، ہم آگیا پالکوں سے پرسن رہتے ہیں، تم بھی اپنے سوامی کی آگیا کا پالن ہی کر رہے تھے، دودھ کا یہی کاریہ ہوتا ہے، نربھے اور سپشٹ روپ سے اپنے سوامی کا ادیشیہ بتانا۔
0: جی مہادیو۔
1: پرنتو دودھ کا کاریہ یہ بھی ہوتا ہے کہ وہ اپنے سوامی کو بھی دوسری اور کا سندیش سپشٹ شبدوں میں دے۔
0: دیوادھی دیو، آپ کا سندیش کیا ہے؟
1: جاؤ کہہ دو اپنے سوامی جلندھر سے، ہمیں اس کی مانگ سویکار نہیں ہے، اس سے جو سمبھو بن پڑے وہ چیشٹا کر لے، ہم اس کی پرتیکشا کریں گے۔
0: جو آگیا۔
1: نندیشور۔
3: آگیا مہا پربھو۔
1: ہمارے ویر پتروں گنیش اور کارتکے، ویر بھدر تتھا مہا کالی کے ساتھ یدھ کے لیے پرستھان ہو۔
4: مہادیو شیو شنکر کی
5: جے۔
4: مہادیو شیو شنکر کی
5: جے۔
6: विष्णु हरे, ये क्या, जलंधर ने पुत्र कार्तिकेय को अपने अस्त्र वार से मूर्छित कर दिया है।
7: अरे विदात, क्रोध में आकर महाप्रभो ने जलंधर पर वार किया है, परंतु जलंधर पर कुछ भी प्रभाव नहीं हुआ।
6: ये मुनि नारद जलंधर के पास क्यों जा रहे हैं?
8: नारायण नारायण नारायण, दैत्यराज, शिव जी के प्रहारों से तुम आहत हो गए हो।
9: हाँ।
8: मुझे लगता है तुम्हारा कुछ विश्राम कर लेना आवश्यक है।
9: परंतु युद्ध कैसे रोका जा सकता है मुने नारद?
8: नारायण नारायण, तुम मायावी हो, अपनी गंधर्वी माया से युद्ध स्थल को मनोरंजन स्थल में परिवर्तित कर दो, सब मोहित हो उठेंगे और युद्ध रुक जाएगा।
9: आपका सुझाव उत्तम है।
8: नारायण नारायण,